0: Namaste Radio.
1: Good morning, Toronto. Namaste. Toronto का आकाश में नेपाली और का आवाज. Namaste Radio, Voice of the Nepalese Community को कार्यक्रम. हरेक साताको शनिबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म क्यानेडियन मल्टिकल्चर रेडियो 101.3 FM क्यानाडाको ग्रेट टोरन्टो एरिया र इन्टरनेट प्रविधि मार्फत हाम्रो वेबसाइट www.namasteradio.ca प्रत्यक्ष प्रसारण सुनिरहनुभएको र अहिले नमस्ते रेडियो र टिकटकको पनि नमस्ते रेडियोको फेसबुक र टिकटकमा पनि लाइभ हेरिरहनु भएको सम्पूर्ण दर्शकहरूमा म कार्यक्रम उद्घोषक एवं तपाईँको आवाजको साथी अनिल थापाको हार्दिक न्यानो अभिवादन र शुभ प्रभात. यशस्वी इन्टरटेनमेन्टद्वारा उत्पादित तथा प्रसारित यो साप्ताहिक नमस्ते रेडियोको कार्यक्रमलाई तपाईँहरूले आफ्नो समयअनुकूल जुनसुकै बेला आफ्नो वेबसाइटमा गई आर्काइभमा लगइन गर्नुभएको खण्डमा सुन्न पनि सक्नुहुनेछ. आज May 16, 2026 तदनुसार 2083 साल जेठ 2 गते चतुर्थी शनिबारको दिन. यो सोमबार भिक्टोरिया डे हलिडे परेको हुनाले यो लङ विकेन्डको सम्पूर्ण क्यानेडियनहरूलाई बधाई र शुभकामना नमस्ते रेडियो टोरन्टो दिन चाहन्छ. आजको कार्यक्रममा सदा झै कर्णप्रिय गीत सङ्गीत सुनाउनु साथै केही समसामयिक विषयमा कुराकानी गर्नेछौँ भने त्यस्तै कार्यक्रम जिज्ञासा समावेश गरेका छौँ. कार्यक्रम जिज्ञासामा हामीसँग दुईजना अतिथिद्वय आउनु भएको छ, जसले यो अर्को आउने आइतबारको दिन मेको 24 तारिकको दिन सिनियर प्रोग्राम लिएर आउँदै हुनुहुन्छ. उहाँहरू हुनुहुन्छ फर्मर मिसेस नेपाल क्यानाडा सृष्टि श्रेष्ठ अमात्य र रनिङ मिसेस नेपाल क्यानाडा मेघना गजमेर. उहाँहरूसँग हामीले कुराकानी गर्नेछौँ वेस्डो राइज बियोन्ड फाउन्डेसनले गरेको कार्यक्रम यो मेको 24 तारिकमा, जसमा एसोसिएट विथ द नेप्लिज क्यानेडियन पेजेन्ट इङ्क छ. उहाँहरूसँग यो बारेमा जानकारी लिन एकैछिनमा हामी भलाकुसारी गर्नेछौँ. तर कार्यक्रमको सुरुवात गरौँ यो पहिलो साङ्गीतिक कोसली र त्यसपछि मदनजीबाट समसामयिक विषयमा हामी कुराकानी गर्नेछौँ. सुनौ यो गीत तपाईँहरूको निम्ति.

0: सदाको शनिबार चाहिँ आज शनिबार बिहान पनि हामी नमस्ते रेडियो टोरन्टोको स्टुडियोबाट स्वागत गर्न चाहन्छौँ यहाँहरू सबैलाई शुभ प्रभात। कार्यक्रमको सुरुमा केही समाचार श्रृङ्खलाहरू छन् र सबभन्दा पहिलो छ अल्बर्टाको स्वतन्त्रता जन्मसङ्ग्रह प्रयास अदालतद्वारा खारेज। क्यानाडाको अल्बर्टा प्रान्तमा स्वतन्त्रताको पक्षमा जन्मसङ्ग्रह गराउने प्रयास अदालतले खारेज गरेको छ। फर्स्ट नेसन समुदायसँग आवश्यक परामर्श नगरिएको भन्दै अदालतले जन्मसङ्ग्रह सम्बन्धी निवेदन रद्द गरिदिएको। अल्बर्टामा सक्रिय एक पृथकतावादी समूहले क्यानाडाबाट अलग हुने विषयमा जन्मसङ्ग्रह गराउन पहल गरेको थियो, तर अदालतले यस निर्णयले पश्चिमी क्यानाडामा बढ्दै गएको स्वतन्त्रता अभियानलाई ठुलो झट्का लागेको विश्लेषण गरिएको छ। अल्बर्टामा पछिल्लो समय सङ्घीय सरकारप्रति असन्तुष्टि बढ्दै जाँदा स्वतन्त्रताको बहस पनि चर्किँदै आएको छ। र त्यसै गरी अर्को समाचार छ, जिटिएस ठगी प्रकरणमा जिटिएमा 7 पक्राउ। अन्टारियोको जिटिएससँग सम्बन्धित कथित ठगी प्रकरणमा जिटिए क्षेत्रका 7 पक्राउ परेका छन्। प्रहरले सेप्टेम्बर 2024 सुरु गरिएको अनुसन्धानमा घुस लिएर ड्राइभिङ टेस्टमा अनुकूल नतिजा दिलाइएको आरोप लागेको जनाएको छ। केही व्यक्तिले अनावश्यक मापदण्ड पुरा नगरी लाइसेन्स पास गरेको आशंका गरिएको छ र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरले बताएको छ। र त्यसै गरी यो स्ट्याटिस्टिक्स क्यानाडाको तथ्याङ्क अनुसार अन्टारियोमा युवा बेरोजगारी दर 17.7% पुगेको छ, जुन क्यानाडामा सबैभन्दा उच्च हो, र समग्र बेरोजगारी दर पनि लगभग अहिले 7.5% पुगेको छ। विश्लेषकहरूका अनुसार यो गर्मी याम समर ब्रेक आउँदै गर्दा विद्यार्थीहरू रोजगार बजारमा प्रवेश गर्ने भएकाले प्रतिस्पर्धा अझ बढ्ने देखिन्छ र आर्थिक सुस्थता रोजगारीको कमीले विशेष गरी टोरन्टो र जिटिए क्षेत्रमा रोजगारीका अवसरहरूमा दबाव बढाएको छ र अधिकारीहरूले भने युवा रोजगारी बढाउन ठोस रणनीति आवश्यक रहेको बताएका छन्। र त्यसै गरी क्यानाडामा विद्युतीय सवारी साधनको बजार तीव्र रूपमा विस्तार भइरहेको छ र क्यानाडाको सवारी तथ्याङ्क अनुसार 2026 जिरो इमिसन अर्थात् यो विद्युतीय तथा हाइब्रिड गाडीको बिक्री अघिल्लो वर्षको यही अवधिको तुलनामा 74.7% बढेको छ र मार्च महिनामा मात्र 21,000 बढी विद्युतीय र हाइब्रिड गाडी बिक्री भएका छन्, जुन देशभरका कुल नयाँ सवारी बिक्रीको 12.2% हो। विशेषज्ञहरूका अनुसार पेट्रोलको मूल्यवृद्धि, सरकारले उपलब्ध गराएको $5,000 प्रोत्साहन रकम र इभी प्रविधिप्रति बढ्दो विश्वासले बिक्री बढाएको हो, तर चार्जिङ स्टेसनको अभाव अझै पनि क्यानाडामा विद्युतीय सवारी विस्तारको लागि मुख्य चुनौती बनेको छ। र त्यसै गरी क्यानाडाको प्रतिष्ठित हवाई प्रदर्शन टोली हो क्यानाडियन फोर्सेस स्नोबर्ड्सले सन् 2026 पछि उडान रोक्न सक्ने सम्भावना देखेको छ। रिपोर्ट अनुसार टोलीलाई केही वर्षका लागि ग्राउन्ड गर्ने योजना हुनसक्छ। यसको मुख्य कारण पुरानो यो CT-114 ट्विटर जेट हो, जुन 1960 प्रयोग हुँदै आएको छ र पछिल्ला वर्षहरूमा यसको सुरक्षा र मर्मत सम्बन्धी चिन्ता पनि बढेको छ, यद्यपि धेरै खर्च गरेर सुधार प्रयास पनि गरिएको थियो। र स्नोबर्ड्स क्यानाडाको प्रमुख एयर सो आकर्षण हो र विशेष गरी टोरन्टोको सिएनए एयर सोमा ठुलो भिड तान्ने टोली पनि यो हो र यदि उडान रोकियो भने क्यानाडाको एक महत्त्वपूर्ण हवाई प्रदर्शन केही समयका लागि देख्न नपाइनेछ। रक्षा मन्त्रीले यसबारे छिट्टै औपचारिक जानकारी दिने अपेक्षा गरिएको छ। र त्यसै गरी यहाँहरू हिजो आज अलिक बढी यसमा ध्यान केन्द्रित हुनुभएको होला कि क्यानाडाका चर्चित ऱ्यापर गायक ड्रेकले हालसारै एकैपटक 3 सङ्गीत सङ्ग्रह म्युजिकल एल्बम चाहिँ सार्वजनिक गरेका छन्। उनको यो 9 स्टुडियो सङ्गीत सङ्ग्रह आइसम्यान मुख्य आकर्षण बनेको छ, साथै मेड अफ अनर र त्यसै गरी हबिप्ति पनि सँगसँगै सार्वजनिक गरेको छ र 3 सङ्गीत सङ्ग्रह गरी करिब 43 गीत यसमा समावेश छन्। र सङ्गीत सङ्ग्रह सार्वजनिक हुनुअघि सिएन टावरलाई बरफ जस्तै निलो बत्तीले सजाइएको थियो, जसले टोरन्टोभरि विशेष चर्चा पनि पायो र सामाजिक सञ्जालमा प्रशंसकहरूले यसलाई ड्रेकको अहिलेसम्मकै सबैभन्दा ठूलो सरप्राइज रिलिजको रूपमा प्रतिक्रिया दिएका छन्। र ड्रेकले सङ्गीत क्षेत्रमा अर्को एउटा ऐतिहासिक कीर्तिमान पनि कायम गरेका छन् कि उनले बिलबोर्ड इतिहासमा ड्रेकको माइकल ज्याक्सनलाई पछि पारेका छन्, अर्थात् उनले अहिले बिलबोर्ड 200 चार्टमा करिब 10 टिकिरहने सबैभन्दा धेरै सङ्गीत सङ्ग्रह भएका कलाकार बनेका छन्। यसअघि यो कीर्तिमान पप सङ्गीतका महान कलाकार माइकल ज्याक्सनको नाममा रहेको थियो। र एउटा बधाई सन्देश छ, अन्टारियोमा गैरावासी नेपाली भाषीहरूको संस्था एसोसिएसन अफ नेपालिज क्या ओरिजिन एएनओको क्यानाडा शाखा गठन गरेको छ। गत हप्ता आयोजित कार्यक्रममा चित्र प्रधानको नेतृत्वमा नयाँ कार्य समिति गठन गरिएको, नवगठित समितिको उपाध्यक्षमा एमी कर्माचार्य, सचिवमा भीम सिग्देल र महासचिवमा मुगाराज भण्डारी चयन भएका छन्। कोषाध्यक्षमा लक्ष्मी प्रसाद तिमिल सिन्हा र प्रवक्तामा जुनी चापा गाइरहेका छन्। उहाँहरू सबैलाई हाम्रो तर्फबाट धेरै धेरै बधाई अनि शुभकामना। र कम्युनिटी इभेन्टमा अघि अनिल दाइले भनिसक्नुभयो त्यसै विषयमा आजसँग हामी जिज्ञासा कार्यक्रम छ। मिसागामा आगामी मे 24 तारिकका दिन ज्येष्ठ नागरिकको लागि सिनियर इभेन्ट आयोजना हुने भएको छ र बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म सञ्चालन हुने उक्त कार्यक्रममा बैङ्किङ सुरक्षा, यातायात, आवास योजना, दन्त स्वास्थ्य तथा नागरिक सचेतना सम्बन्धी जानकारी प्रदान गर्ने आयोजकले जनाएको छ। वेस्ट डु राइज बियोन्ड फाउन्डेसन र नेपलिज क्यान्डेन प्रेजेन्ट इङ्कको संयुक्त आयोजनामा हुने यो निशुल्क कार्यक्रममा सबै ज्येष्ठ नागरिकलाई सहभागी हुन आग्रह गरेको छ। कार्यक्रम मिसागाको 10 एभेन्युज युनिट नम्बर 2 हुने बताइएको छ। त्यसै गरी लालीगुराँस स्पोर्ट क्लब कल्चरल क्लबले जुलाई 25 नेपाल फेस्टिभल आयोजना गरेको छ। त्यसै गरी अहिले 40 वर्षभन्दा माथिका जुन 13 ब्राम्टनमा तेस्रो हिमालयन डाइनामो सकर टुर्नामेन्ट सुरु हुँदैछ र हामी अर्को साता यसमा विस्तृत जानकारी गराउँला कि आउँदो जुन 13 र 14 ब्राम्टनमा नेपाली राजदूतावासको कन्सर्ट सेवा पनि सञ्चालन हुँदैछ र यो विविध जानकारीहरूपछि हामीसँग एउटा व्यापारिक विश्राम रहनेछ र त्यसपछि हामी जिज्ञासा कार्यक्रमहरू लिएर आउनेछौँ। सुन्दै गर्नुहोला, धन्यवाद।
1: नमस्ते, म सृष्टि पूर्ण घिमिरे, तपाईँको रियल स्टेटको साथी। जिटिए र वरपर रहेका सहरहरूमा घर किन्न वा बेच्न परेमा मलाई मौका दिनुहोस्। आफ्नो समाजलाई केही गरौँ भनी भावना बोकी आफ्नो सिप र दक्षले तपाईँलाई सस्तो र राम्रो घर किनाउने र तपाईँको घरलाई बजार भाउ भन्दा बढीमा बेच्ने मेरो धोको छ। जिटिए ड्रिम हाउस टिमले तपाईँलाई मोर्गेज, लयर, इन्सपेक्सन र रियल स्टेटका सबै सुविधा मिलाउनेछ। 416-505-7480 म सृष्टि पूर्ण घिमिरेलाई फोन गरी आफ्नो जिज्ञासाका कुराहरू शेयर गरौँ। 416-505-7480
2: तपाईँको चाहना पुरा गर्ने हाम्रो कामना।
1: जिटिए ड्रिम हाउस टिम,
3: जिटिए ड्रिम हाउस टिम।
4: के तपाईँ सस्तो मोबाइल प्लानको खोजीमा हुनुहुन्छ? हुनुहुन्छ भने तुरुन्तै च्याटर मोबाइललाई सम्पर्क गर्नुहोस्। अटो पेमा 30 GB डेटा, क्यानाडा वाइड टक र टेक्स्ट सुविधा, प्रति वर्ष मात्र $149 अर्थात् प्रति महिना $12.42 तपाईँको लागि च्याटर मोबाइलले नो कन्ट्याक्ट नो क्रेडिट चेकको सुविधाजनक सस्तो नयाँ प्लान ल्याएको छ। आज इस्टगेट स्क्वायर, माउन्टेन प्लाजा वा ज्याक्सन स्क्वायरमा गएर च्याटर प्लानको यो नयाँ प्लान लिन सक्नुहुनेछ। थप जानकारीका लागि 905-387-3030 कल गर्न वा www.charterdeals.ca गएर बुझ्न सक्नुहुनेछ।
5: श्रोताहरू, भर्खरै सुन्नुभयो व्यापारिक सन्देश। यी व्यापारिक सन्देशहरूको बारेमा विस्तृतमा जानकारी चाहेको खण्डमा मलाई स्टुडियोपछि 647-282-7635 सम्पर्क गर्न सक्नुहुनेछ र आफ्नो व्यापारहरू पनि तपाईँले प्रस्थान गर्न चाहनुहुन्छ, बढाउन चाहनुहुन्छ भने नमस्ते रेडियोलाई सम्पर्क गर्न सक्नुहुनेछ। श्रोताहरू, आज हाम्रो दर्शकहरूलाई चाहिँ नि जानकारी गराउँ, हामीसँग अहिले अतिथिद्वय हाम्रो स्टुडियोमा आइसक्नु भएको छ। उहाँहरू आवृत्त भएको संस्थाले यही मेको 24 तारिक जुन चाहिँ नि आउँदो आइतबार पर्छ त्यसमा सिनियर प्रोग्राम लिएर आउँदै हुनुहुन्छ। उहाँहरू हुनुहुन्छ फर्मर मिसेस नेपाल क्यानाडा सृष्टि श्रेष्ठ अमाते, 2024 मिसेस नेपाल क्यानाडा हुनुहुन्छ भने 2025 अहिलेसम्म रनिङ भइरहनु भएको मिसेस नेपाल क्यानाडा मेघना गजमेर हुनुहुन्छ। उहाँहरूको संस्थाको बारेमा पनि र उहाँहरूले गर्न लागेको कार्यक्रमको बारेमा पनि जानकारी गर्न उहाँहरू दुवैजनालाई म स्टुडियोमा निम्ताउँछु। तपाईँहरू दुवैजनालाई नमस्ते रेडियो र यो जिज्ञासा कार्यक्रममा स्वागत छ।
6: नमस्ते, नमस्ते रेडियो हेरिरहनुभएको सबैजना दर्शक र सुनिरहनुभएका श्रोताहरूलाई हाम्रो तर्फबाट पनि वेलकम एन्ड थ्याङ्क यू सो मच।
5: ओके, लेट्स टक अबाउट द प्रोग्राम। सिनियर प्रोग्रामको बारेमा हामी कुराकानी गरौँ पहिला सुरुमा, अनि त्यसपछि तपाईँहरूको आफ्नो पनि व्यक्तिगत रूपको कुराहरू पनि हामी गर्नेछौँ। पहिला सुरुमा सृष्टिबाटै सुरु गरौँ। सृष्टि, यो जुन 24 तारिकमा हुन लागेको कार्यक्रमको बारेमा अलिकति हामीलाई जानकारी गराउनु न।
6: हजुर, यहाँ अनिलाले भन्नुभएको जस्तो 24 मेका दिन मिसिसागामा वेस्टो एन्ड राइज बियोन्ड फाउन्डेसन इन पार्टनरसिप विथ नेप्लिज क्यानेडियन पेजन इङ हामीहरूले चाहिँ मिलेर कोलाबोरेटिभ एफर्टमा सिनियर्सहरूको लागि, हाम्रो कम्युनिटीमा हुनुभएका अग्रजहरूको लागि चाहिँ सिनियर्सहरूको लागि हामीले एउटा इभेन्ट लिएर आएको छौँ होइन। अनि मेन हाम्रो यो इभेन्टको पर्पज चाहिँ यही हो कि सिनियर्सहरूले चाहिँ दे हेभ गिभन देयर होल लाइफ इन यु नो सेटिङ अप फर देयर फ्यामिली, उहाँहरूको परिवारको लागि, कम्युनिटीको लागि, इट्स टाइम द्याट दे अल्सो फिल भ्याल्युड, उहाँहरूलाई पनि एउटा भ्याल्यु फिल गराउन र डिग्निटीका साथ. कतिचोटि लाग्छ हामीलाई सिनियर्सहरूलाई कुनै इन्फर्मेसन चाहियो भने चाहिँ उहाँहरू होस् वाइ सुड आई बदर, मैले किन अरूलाई सोध्ने होइन, होस् म यतिकै ठिक छु भनेर बस्नुहुन्छ होइन. सो उहाँहरूलाई चाहिँ बाहिर आउनु भएर यु अल्सो म्याटर, युर भोइस म्याटर्स, हामी चाहिँ तपाईँहरूलाई भ्याल्यु गर्छौँ भन्ने एउटा फिल, सिम्पल हाम्रो मोटो एकदमै सिम्पल छ होइन. र त्यही भएर हामीले चाहिँ यो इभेन्टमा सबै फर्मल स्टेप्सहरूलाई चाहिँ एकदमै गिभअप गरिदिएको छौँ. देयर इज नो रेजिस्ट्रेसन, यु जस्ट क्यान वक इन, द इभेन्ट इज फ्री, केही पनि पेमेन्ट गर्नु पर्दैन. यु जस्ट हेभ टु कम सो अप एन्ड यु विल लट अफ इन्फर्मेसन आर देयर एन्ड तपाईँ चाहिँ इन्फर्मेसनहरू लिएर जान सक्नुहुन्छ. हामी चाहिँ स्पेसली सिनियर्स र इमिग्रेन्ट कम्युनिटीको सिनियर्सहरूमा चाहिँ हामी देख्छौँ कि लट अफ टाइम्स दे आर लस्ट, दे आर आइसोलेटेड होइन, अनि इन्फर्मेसन ग्याप पनि हुन्छ सिस्टम्सहरूलाई नेभिगेट गर्नेमा. सो त्यो सबै चाहिँ हामीले एउटा स्मल स्टेपबाट उहाँहरूलाई चाहिँ कम्फर्टेबल फिल गरौँ, कनेक्टेड फिल गरौँ भन्ने एकदमै सिम्पल पर्पस हो हाम्रो चाहिँ यसको होइन. र यसैमा चाहिँ मेबी मेघना इफ यु वन्ट टु एड समथिङ टु इट.
3: हजुर, पहिला त थ्याङ्क यू भेरी मच अनिल दाई, नमस्ते रेडियो, अनि सबैजना जसले हामीलाई सुन्नु भइरहेको छ, देख्नु भइरहेको छ, वेलकम. अनि सृष्टि अनि अनिल दाईले पहिल्यै भन्नुभएको जस्तो त्यो 24 मेमा मेनी इन्फर्मेसन सिनियर्सहरूसँग जुन चाहिँ हामी सेयर गर्न सक्छौँ, जस्तो भयो सिभिक राइट्स, यो सिभिक लिट्रेसी सिनियर्सहरूलाई थाहा हुँदैन, उनीहरूले सोध्नु पनि हुँदैन होला त्यो बारेमा, ओरल हाइजिन, डेन्टल हाइजिन कसरी गर्नुपर्ने हो, इभन ट्रान्सपोर्टेसन, कतिजनालाई कति प्रब्लम हुन्छ होला नानीहरूलाई भन्नुपर्ने, घरमै बस्नुपर्ने, कसलाई पर्खिनुपर्ने, त्योहरू नहोस् भनेर चाहिँ यस्तो चिजहरूको बारेमा हामी उनीहरूलाई बताउन चाहन्छौँ. जस्तै ब्याङ्किङ, उनीहरूलाई केही खाता खोल्नु पऱ्यो भने कति डिफिकल्टी हुन्छ होला, त्यो सबै चिजहरू चाहिँ हामी लिएर आएको छौँ. जस्तै फ्री इभेन्ट हो, रेजिस्ट्रेसन छैन. अनि मेन मलाई चाहिँ के पनि लाग्छ भने यतिजना हाम्रो कम्युनिटीको नेपालीहरू अनि अरू सिनियर्सहरू पनि हुनुहुन्छ जसले मेबी एकअर्कालाई चिन्नु हुँदैन होला, त्यहाँ आएर एउटा कम्युनिटी, एउटा साथी बनाउने, मान्छे चिन्ने, त्यो पनि एउटा मेन उद्देश्य चाहिँ हाम्रो त्यो पनि हो एउटा. सो होपफुली पहिला पनि एउटा भएको थियो, अलिकति सानो स्केलमा थियो, अहिले वी आर थिङ्किङ अन अ लार्ज स्केल. त्यसै कारणले गर्दा हामी सबैजनालाई निम्ताउँछौँ 24 मे मिस सागामा आइदिनुहोस् अनि लेट्स ह्याभ अ गुड डे.
5: स्योर, मेघनासँग अरू कुरा पनि छ. अब तिमी त मिसेस नेपाल क्यानाडा अहिले 2025 यथावतै छौ. यो वर्षहरूमा जस्तो सृष्टिले एउटा लेगेसी बनाएर एउटा मोडल बनाएर गएको थियो, आफूले पनि त्यसलाई क्यारी अन गर्नलाई कतिको गाह्रो साह्रो भयो या के केमा बिजी रह्यो तिम्रो यो एक वर्षको? अब त फेरि 2026 आउँदैछ, सायद नयाँ मिसेस नेपाल क्यानाडा पनि बन्ला, त्यसको बारेमा के बताइन्छ?
3: सृष्टिको कुरा गर्नु भने चाहिँ लेगेसी जुन चाहिँ उसको छ त्यो त इट्स अन अ भेरी हाई लेभल अल टुगेदर नि. सो मैले चाहिँ अहिले के गर्दैछु भने चाहिँ मेरो मेन एडभोकेसी चाहिँ थियो क्लिन एन्ड ग्रिन अर्थ. त्यो म जब म पेजेन्टको रनिङमा थिएँ, जब कम्पिटिसन हुँदै थियो, त्यो म अहिले पनि म एक्टिभ छु, तर मेबी त्यस्तो बेसी भिडियोज या पोस्टहरू मैले हाल्नु सकेको छुइनँ, किनकि जुन चाहिँ पिपल अगेन्स्ट लिटरिङ जोसँग म एसोसिएटेड छु, उनीहरू आर नट भेरी कम्फर्टेबल विथ सोइङ एभ्रिथिङ, किनभने उनीहरू पनि रुबी सौटासँग उनीहरू बात गर्दैछ अरे, सो सी नोज अबाउट अल अफ द्याट. सो उनीहरूको एउटा पेज भएकोले गर्दा, उनीहरूको एउटा ग्रुपहरूले गर्दा चाहिँ दे आर नट टु कम्फर्टेबल विथ एभ्रिथिङ बिङ आउट. सो उनीहरूले उनीहरूको पेजमा दे आर सेयरिङ, सो मैले त्यति साह्रो गर्नु पाएको छुइनँ. सो आइएम स्टिल एसोसिएटेड विथ, हाम्रो त्यो एउटा ड्राइभ हुन्छ जहाँनिर चाहिँ वी कलेक्ट लुगाहरू भन्छु म चाहिँ प्राय, अन्त द्याट इज सेन्ट टु द थर्ड वर्ल्ड कन्ट्रिजहरू. त्यसको लागि एम एसोसिएटेड भ्याल्यु भिलेज, त्यहाँनिर जुन चाहिँ त्यो जग्गा जग्गामा राखेको हुन्छ मलहरूको अगाडि पनि, त्यहाँ गएर आई एट टाइम्स टक टु पिपल जो उनीहरू फ्याँक्नु आएको हुन्छ, मैले लगेर आई गिभ इट एट भ्याल्यु भिलेज, अनि त्यो कुपनहरू जो पाउँछ त्यो चाहिँ मैले त्यहाँ जो होमलेसहरू हुन्छ आई गिभ इट टु देम. त्यो मेरो त्यो उद्देश्यमा गर्दैछु. तर अरू चिजहरूमा चाहिँ म केमा बिजी भएको छु भने अहिले चाहिँ मलाई लाग्छ कि आई एम जस्ट कन्टिन्युङ वाट माई एडभोकेसी होस्, त्योभन्दा बेसी प्राय त्यो चाहिँ मैले गर्न सकेको छुइनँ. तर वी आर डुइङ द सिनियर इभेन्ट्स, अलिकति जस्तै एउटा हामीले सेसन पनि गरेको थियौँ वर्क साइट सेफ्टी फर पिपल हु आर जस्ट बिगिनिङ. पिपल भन्दाखेरि पनि जुन चाहिँ स्टुडेन्ट्सहरू जो हाम्रो यहाँ आउँछ, जो उनीहरूले यहाँनिर नोकरी गर्न सक्छ, त्यो वर्कमा सेफ्टी र रुल्स लज के फलो हुन्छ त्यो विषयमा चाहिँ हामी अलिकति युथलाई इम्पावर गर्ने र एजुकेट गर्ने दोज थिङ्समा, त्योहरूमा चाहिँ अलिकति बिजी भइरहेको छु अहिले म.
5: सृष्टिसँग म एउटा कुरा सोध्न चाहन्छु. तिमी आफू ग्राउन्ड लिइसकेपछि फर्मर पनि भइसकेपछि मेघनाको काम पनि देखिरहेको छौ, र तिमीहरूले यो पालि लास्ट इयर जुन हामी टिमै हिसाबले गर्दाखेरि मिस पनि बनाएको थियो, मिस नेपाल पनि गरेको थियो. मिस नेपालहरूलाई तपाईँहरू एज अ अर्गनाइजरको हिसाबले कतिको मोनिटर गर्नु चाहिँ, मेघना त यहाँ नजिक छ, मिस नेपाल त नोभास्कोसियातिर छ, उहाँहरूलाई गाइड गर्ने कुरामा, युथहरूलाई अगाडि बढाउने कुरामा यो नेपाल क्यानेडियन पेजेन्ट इङ्क र चाहिँ विस्टोले कतिको चाहिँ सहकार्यहरू गरिरहेछ, उनीहरूलाई गाइड कति गरिरहेछ?
6: थ्याङ्क यू दाई. लाइक आई थिङ्क भेरी भेरी टाइमली क्वेसन हो, किनकि यो क्वेसन चाहिँ धेरैजनालाई मनमा आउँछ र दाइले सोधिदिनु भयो. र त्यही सपोर्टकै उसमा आई वुड अल्सो लाइक टु एड मेघनाले के गर्दैछ भनेमा, इनफ्याक्ट मेघना र लास्ट इयरको हाम्रो मिस क्याटेगोरीमा पार्टिसिपेट गर्नुभएको पुष्पा लाचिमसी, उहाँहरू एज अ हाल्टन रिजनले एउटा चाहिँ साउथ एसियन कल्चरल हेरिटेज प्रोग्राम गर्दैछ, त्यहाँ चाहिँ उहाँहरू नेपाललाई रिप्रेजेन्ट गर्न जाँदै हुनुहुन्छ होइन. सो थिङ्स लाइक द्याट, त्यसमा पनि मेरो जे सपोर्ट चाहिन्छ. लास्ट इयर त म पनि गएको थिएँ एज अ आफ्नो अर्को कमिटमेन्टले गर्दा, आइएम नट गोइङ. तर त्यस्तो कुराहरूमा चाहिँ मेरो चाहिँ कन्ट्याक्टहरूले गरेर रिचहरूले गरेर के भएको छ भन्दा, वाट्स ह्यापनिङ वेयर and where we can make our presence felt, hai na hamile chai as a community, as a diaspora nepali haru lai chai kaha euta presence feel garauna sakchau bhanne gap haru dekhera ma chai jaile pani tyo kura ma jump in garera ra sabai ko afno afno personal life cha, professional life cha, hai na jati sakchau let's do it bhanera garira huncha, hai na. Even anu sanga pani I am our miss nepal canada 2025 waha sanga pani ma constant touch ma hunchu, hai na, ra waha le pani tya nova scotia ma from meeting the mayor waha ko city haru ma pani waha ko presence feel garaune dekhi liera waha le pani in fact यो उहाँको आफ्नो एडभोकेसी छ र कम्युनिटीमा पनि उहाँ एकदमै एक्टिभ हुनुहुन्छ त्यहाँ. सो आई थिङ्क यही कुरामा चाहिँ सपोर्ट गर्छु भनेर भन्नुभन्दा पनि मेरो जर्नी टु से द लिस्ट वाज नट भेरी इजी, होइन, आफै बाटो बनाउनु परेको थियो. त बट आई वाज भेरी ब्लेस्ड एन्ड लकी कि मैले चाहिँ धेरै सपोर्ट पाएँ, होइन, र अपर्च्युनिटिजहरू पनि पाएँ. जति गाह्रो थियो त्यही अनुसारको अपर्च्युनिटी र सपोर्ट पनि पाएँ. र त्यो कुरालाई चाहिँ आई एम ट्राइङ माई बेस्ट टु कसरी मैले पाएको अपर्च्युनिटी सपोर्टहरूले चाहिँ म अब मेघना अनु र पछि पनि आउनुहुनेहरूलाई चाहिँ म आफ्नो तर्फबाट कसरी चाहिँ सपोर्ट गर्न सक्छु, यही कुरामा मात्र होइन कि आई एम ओपन टु सपोर्टिङ देम इन एभ्री विच वे पोसिबल. र त्यो चाहिँ आई थिङ्क फ्युचरमा पनि, अहिले त अब एक वर्ष भयो मैले आफ्नो छोडेको, प्रोबेब्ली 10 इयर्स 20 इयर्स डाउन द लाइन पनि सृष्टि छ भए चाहिँ सृष्टिले सपोर्ट चाहिँ गरिराख्नेछ. र अफकोर्स मसँग आबद्ध म आबद्ध भएको अर्गनाइजेसन्सहरू वेस्ट हो नेप्लिज इन पेजन इङ्कको तर्फबाट पनि अल अफ अस द एन्टायर टिम इज अलवेज सपोर्टिङ इन एभ्री पोसिबल वे.
5: थ्याङ्क यू. ओके मेघना, जस्तो अब यो 24 तारिकको प्रोग्राम त हामीले अहिले भर्खर कुरा सुन्यौँ, जो पनि वेलकम छ एनी सिनियर्स अर एनी न्यू कमर्स, स्पेसली न्यू कमर्स सिनियर्सहरू चाहिँ नि वेलकम छ, त्यसको रजिस्ट्रेसन गर्नुपर्ने छैन. हामीले यो कहाँ गर्दैछौँ, 11 बजेदेखि त अघि हामीले भन्यौँ, त्यही पनि टाइमको फ्रेममा र हामीले यो कहाँ गर्दैछौँ. यदि कोही मानिसहरू जसले अहिले रेडियो सुनिरहनु भएको छ, यो फेसबुक टिकटकमा हेरिरहनु भएको छ, उहाँहरूलाई इन्फर्मेसन दिनु परेको खण्डमा, कन्ट्याक्ट गर्नु परेको खण्डमा, इन्स्टेन्टली कन्ट्याक्ट गर्नु परेको खण्डमा कसरी गर्न सकिन्छ?
3: हामीले यो गर्ने चाहिँ मिस सागामा बिहान 11 बजेदेखि 2 बजेसम्मको प्रोग्राम राखेको छौँ, जहाँनिर अलिकति फन एक्टिभिटिज पनि र इन्फर्मेसन सेयर त हुन्छै हुन्छ. एड्रेस भन्नुपर्दा चाहिँ 735 ट्वेन एभेन्यू युनिट 2 मिसिसागामा. कन्ट्याक्ट गर्नुपर्दाखेरि चाहिँ हाम्रो एउटा पेज छ वेस्टडोको र नेपाली कनेडियन पेजनको पनि अनि राइज बियोन्ड फाउन्डेसनको पनि. यो पेज इन्स्टाग्राममा टिकटकमा दुइटामै छ, फेसबुकमा पनि. सो सबै इन्फर्मेसनहरू चाहिँ त्यहाँ पनि हामीले फ्ल्यास आउट र त्यहाँ पनि एडभर्टाइजमेन्ट गरेको छौँ.
5: अघि सृष्टिले भने जस्तो ऊ हिँड्दाखेरि सुरुवात थियो, होइन, आफ्नो बाटो बनाउनु पर्ने थियो, पाथ बनाउनलाई गाह्रो थियो, तर अपर्च्युनिटीहरू पनि पायो भन्ने कुरा छ. फर्स्ट भन्दाखेरि जहिले पनि त्यो एउटा रहिरहन्छ. त्यो लेगेसीलाई कन्टिन्युटी गर्नलाई तिमीलाई कतिको गाह्रो साह्रो, अघि त हुन मैले त्यो प्रश्न पनि गरेँ, त्यो चाहिँ नि उसले बनाएको एउटा लेगेसी मेन्टेन गर्न त त्यो सायद कन्टिन्यू गर्न अलिक छ. तैपनि अब किनभने यो तिम्रो पनि कार्यकाल सकिने लागेको छ, अब नयाँ आउन सक्नेलाई चाहिँ के तिमीले म्यासेज दिन चाहन्छौ, समाजमा हामीले गर्नुपर्ने दायित्वप्रति? खालि चाहिँ प्रेजेन्टको हिसाबले चाहिँ नि ब्युटी मात्रै बन्ने भएन, ब्रेन्डको मात्रै पनि भएन, तर समाजप्रति पनि दायित्व छ, त्यसको निम्ति कुनै सन्देश छ तिम्रो?
3: त्यसको निम्ति सन्देश चाहिँ, पहिला त यस सृष्टिलाई थ्याङ्क यू भेरी मच, किनकि उसले भनेकै जस्तो कन्ट्याक्टहरूले गर्दाखेरि कतिवटा चिजहरू हामीले जान जान याद पाउँछौँ अनि त्यही कारणले सृष्टिले हामीलाई सी अलवेज किप्स अस इन द लुप यो हुँदैछ है त्यहाँ जानु. सो यस मलाई चाहिँ के लाग्छ भने यहाँ यति बेसी नेपालीहरू हुनुहुन्छ नयाँ स्टुडेन्टहरू सिनियर्सहरू जस्तो भयो कतिवटा चिज उनीहरूलाई थाहा छैन. मैले चाहिँ के अनुभव गरेँ भने यहाँनिर आउँदाखेरि उनीहरूलाई कम्युनिकेसनमा अलिकति प्रब्लम भएको जस्तो मलाई लाग्यो. सो आई थिङ्क गोइङ फरवर्ड हामी एज अ कम्युनिटी किनभने वेस्टो छ अहिले त अहिले राइज बियोन्ड फाउन्डेसन छ इभन हाम्रो यो नेपाली कनेडियन पेजेन्ट छ अहिले हामीले जस्तै सिनियर इभेन्ट्सहरू गर्दैछौँ मलाई लाग्छ कि फर आवर पिपल जो उनीहरू नयाँहरू आउँछ वाट एभर ग्याप दे फिल मलाई चाहिँ लाग्छ कि हामीले यस्तो इभेन्ट्स गरिबस्नुपर्छ इभन युथको लागि वेयर इन दे फिल फ्री वेयर इन दे डोन्ट फिल कि ला मलाई यो सोध्नु अप्ठ्यारो भयो यो भन्नु जानिनँ त्यो चाहिँ नहोस् वेयर इन दे फिल फ्री वेयर इन देयर इज अ हेल्पलाइन त भन्दिनँ तर देयर इज अ कम्युनिटी देयर इज अन इभेन्ट द्याट ह्यापन्स जहाँ उनीहरू आएर दे फिल कि ओके वी आर वेलकम विदाउट बिङ जज्ड वी हेभ we can question, we can be answered. त्यो एउटा कम्युनिटी या त्यो एउटा सेफ इन्भाइरोमेन्ट हामीले दिनु सक्नु चाहिँ पर्ने रहेछ भन्ने चाहिँ म द्याट इज वाट आई वुड वान्ट एनी वान टु फोकस अन. अनि म पनि अब लाग्दैछ कि सृष्टिसँग मिलेर या मेनी फाउन्डेसन देयर आर मेनी पिपल हाम्रो कम्युनिटीको मिलेर आई थिङ्क द्याट इज समथिङ द्याट वी क्यान लुक फरवर्ड टु.
5: Definitely. Okay, now the big questions. When is going to be a Miss and Mrs. Nepal 2026? Let me ask with the Sishti. La Sishti, ke cha planning aur ke hundai cha kahan chhau hami? Is there a chances we can see the 2026 Mrs. Nepal, Miss Nepal? Ke cha?
6: Of course, like aba Westro ra Westro ko hamro entire team ra ma personally pani hamro uddeshya chai yahi cha ki hamile yo start gareko yo yo chai अगाडि जाओस् क्या किनभने नेपाली कम्युनिटीमा वान यस्तो अर्को प्लेटफर्म र अपर्च्युनिटी छैन र हामीले स्टार्ट गरिसक्यौँ. टु आई सी द निड क्या जति मलाई अहिले अब यसपालि 2026 वी वेयर पोजिटिभली होपिङ टु डु इट इन जुलाई तर अब हामी सबै कम्युनिटीको मान्छेहरूले नै हामी सुनिरहेछौँ सो देयर इज नथिङ टु हाइड होइन वी आर ह्याभिङ टफ टाइम गेटिङ पार्टिसिपेन्ट्स क्या मान्छेहरू आउनलाई चाहिँ र जहिले पनि मसँग जसले पनि पर्सनली कन्ट्याक्ट गर्नुहुन्छ कुरा गर्नुहुन्छ एउटै प्रब्लम हुन्छ उहाँलाई चाहिँ हामीसँग टाइम छैन होइन तपाईँहरूले प्लेटफर्म त क्रिएट गरिदिनु भयो लुक्स अमेजिङ होइन तपाईँहरूलाई पनि देखिरहेको छु मेघनालाई मलाई वी अल्सो वन्ट टु डु इट तर हामीसँग टाइम छैन सो म चाहिँ सबैजनालाई र त्यही भएर हामीले चाहिँ अहिले अलिकति पोस्टपोन गरेको छु. अब पोजिटिभली सबैको सपोर्ट भयो र एनफ रेजिस्ट्रेसन्स आयो भने एटलिस्ट बिफोर द इयर एन्ड चाहिँ आइएम रेडी विथ एभ्रिथिङ क्या प्रोग्राम कस्तो हुन्छ कसले ट्रेन गर्छ ट्रेनिङ कस्तो आइम अब हामीलाई पार्टिसिपेन्ट्स चाहिएको छ त्यो उसमा चाहिँ त्यो एरियामा चाहिँ हामीले सपोर्ट पायौँ र आई वुड रियली पर्सनली पनि म सबैलाई रिक्वेस्ट गर्न चाहन्छु हृदयदेखि कि आउनुहोस् हामीले चाहिँ यो एकदम मेहनत गरेर यो प्लेटफर्म बनाएको छौँ होइन अल वी निड इज तपाईँहरूको सपोर्ट यु जस्ट ह्याभ टु सो अप फर युर सेल्फ र हामीले तपाईँले आफ्नो लागि गर्नु भएन भने कसैले पनि गर्दैन इफ वी डोन्ट स्ट्यान्ड अप फर आवर सेल्फ नोबडी एल्स विल होइन सो तपाईँहरूले चाहिँ कहिले पनि एउटा एज अ चाइल्डहुड ड्रिम अर अहिले तपाईँहरूलाई एज फर एम्पावरमेन्ट एक सेकेन्ड पनि तपाईँको मनमा चाहिँ म यहाँ जानुपर्छ कि जस्तो लागेको छ भए प्लिज रिच आउट होइन हामीले चाहिँ अल अफ अस इन द टिम आर अल्सो फुल टाइम वर्किङ वुमेन इट्स लेड बाई वुमेन फर वुमेन हामी पनि सबैजना फुल टाइम काम गर्छौँ र येट भेरी प्यासनेटली यसको लागि टाइम निकालिरहेछौँ त्यही भएर तपाईँहरू पनि आउनुहोस् हामीसँग जोड्नुहोस् र एन अफ तपाईँको क्वेसन स्पेसिफिकली आन्सर गर्नुपर्दा दाइ मेरो चाहिँ यो ऊ चाहिँ मोटिभ चाहिँ यही छ कि एटलिस्ट बाई एन्ड अफ 2026 वी आर एबल टु गिभ अनादर न्यू मिसेस एन्ड मिस नेपाल क्यानाडा 2026.
5: थ्याङ्क यू सृष्टि. समयको अभावले गर्दाखेरि तपाईँहरूसँग हामी छुट्टिने बेला भएको छ. तपाईँहरूले गर्न लागेको कार्य र तपाईँहरूको जीवनमा पनि सफलता मिलिरहोस् यही शुभकामना दिँदै नमस्ते रेडियो बिदा लिन्छु. थ्याङ्क यू भेरी मच. श्रोताहरू आजलाई कार्यक्रम जिज्ञासा लगायत सम्पूर्ण कार्यक्रमबाट म र मेरो साथी मदन बस्नेतलाई पनि बिदा दिनुहोस्. यो व्यापारिक सन्देश र त्यसपछि म यो अन्तिम गीत तपाईँहरू रेडियोमा सुनाउँदै बिदा लिन चाहन्छु. यदि तपाईँहरू क्रिकेटको प्रेमी हुनुहुन्छ र क्रिकेट हेर्दै हुनुहुन्छ भने आजको गेम चाहिँ नि यो कलकत्ता नाइट राइडर र गुजरात टाइटनको बिचमा रहनेछ 10 बजेको बिहान यहाँको समय र भोलिको दिन चाहिँ नि पन्जाब र चाहिँ नि बेङ्गलोरको बिचमा र त्यसपछि बिहानको अर्को 10 बजेको गेम भोलिको दिल्ली क्यापिटल र राजस्थान रोयलको बिचमा रहनेछ. हस् यो लङ विकेन्ड रमाइलोले मत मिनाउनुहोस्. क्यानाडा बस्ने सम्पूर्णलाई चाहिँ लङ विकेन्डको धेरै धेरै बधाई र शुभकामना म र मेरो साथी मदन बस्नेतको तर्फबाट नमस्कार.